0: क्लिनिक नज़ रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राबते जे लाइ 0300-3385-569 0300-3388-5569
1: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राबते जे लाइ 0320-18-00-003
2: شدید گرمی سبب شہرن کے گزارش کئی وجے تھی تو صبح 11 وگے کھا شام 4 وگے تائیں خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری طور تے باہر نہ ونجو ہلکا کپڑا پایو متھو ڈھکے رکھو ان دوران شدید جسمانی کم کھا پاسو کریو بارن بزرگن بیمار مانن جو خاص خیال رکھو ودھیک پانی پیو محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ PDMA کمشنر کراچی کے الیکٹرک سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا ویو
3: السلام علیکم ادا
4: وعلیکم السلام ادا چھو پریشان آئی
3: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
4: ادا دکان جی مشوری کرائی تھئی
3: نہ ادا
5: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر FM 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تے FM میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی
3: مجھے دکان جی بے ڈرندی
4: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
3: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا
5: آفیس جی میرا پور FM 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور
4: رابطے لائے حاکم علی جسکانی
6: 0301-399-2836
5: آئی محمد عمر گوری 0319-15-5-724
7: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی FM 94

0: खूबसूरती जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ऐं जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बनाए निखरी ऐं चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म ऐं डीए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीए जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
1: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंग सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
1: हाने यचो मेहरान आयरन स्टोर नज़द बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
2: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372
3: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر

0: इस जापानी मशीन जरिए कई बनी थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी इरशाद ऑटोस हालानी रोड मेहरापुर राब्ते जे लाए 0320180003
1: मेहरान आयरन स्टोर हालानी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीए एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
1: हाने यचो मेहरान आयरन स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालानी
2: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 0300320437 2 0242460100
3: شدید گرمی سبب شہرن کے گزارش کئی ونے تھی تو صبح 11 وگے کھا شام 4 وگے تائیں خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری طور تے باہر نہ ونیو ہلکا کپڑا پایو متھو ڈھکے رکھو ان دوران شدید جسمانی کم کا پاسو کریو بارن بزرگن بیمار مانن جو خاص خیال رکھو ودھیک پانی پیو محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ پی ڈی ایم اے کمشنر کراچی کے الیکٹرک سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا ویو
4: खुशखबरी हाँ अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक आई वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर निमाज खां इशा जे निमाज ताईं आई हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताईं मरीजन जो इलाज कंदा आहिन एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़ रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर वधीक राबते जे लाइ 0385569
5: السلام علیکم ادا
6: وعلیکم السلام ادا چھو پریشان آئی
5: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
6: ادا دکان جی مشوری کرائی تھئی
5: نہ ادا
7: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
5: مجھے دکان جی بے ڈرندی
6: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
5: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدھا
7: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور
6: رابطے لائے حاکم علی جسکانی
8: 0301-399-2836
9: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: आर अली, मोबाइल नंबर।
1: वनियों नहीं जे जे के आकल चवन इंदो कर डोर गुजार त डाप वारी तू डिठ पिरोली दींदो कर तमणे मिसरियो मलूक चवे तू वटन खणी वींदो कर विरह जे संगत के या नेकी बपण सा नींदो कर पोए थधो घड़ो थींदो कर त ओतीन तोखे अदब सा पर फकीर चतो अंगण न वणो नहीं जे जे को सिक मजान यार सडे मानी खाराए मेहमान के पोया पल पल पियो पडे अचन वणण तन खा तू चौक बांधे यार छडे पो तन जे यार मौला तोखे आए मोकलियो महबूब करे मेहरबान समय सोणा इन संसार में पर महबूबन में या तो जो मान अचन जी तो इनायत कई अजीब कई एहसान प्री तू आए पैर भरे तुझे कदम कदम त्या कुर्बान इन गुलबे की के कीन हो गुमान जो ही अजीब ही दांगन ते
2: वाह
1: ही अजीब ही दांगन ते मेहरबान
3: वाह उस्ताद वाह जी ऐसा मैं नहीं हुए उस्ताद सुगर फकीर गुलबेग जमाली साहब असां का मौत कर पासो जीण जो शौक जागियो आ असां का मौत कर पासो जीण जो शौक जागियो आ हसी सरकश निगाहों सा पीण जो शौक जागियो आ लगाए जान जी बाजी कबो दीदार दिलबर जो सलामी रोज सोने के डेण जो शौक जागो अजय जमीन असाजा सिंध जहा भलोड़ सुगर असा गुड मौजूद हैं असो प्रोग्राम आ जारी सारी हाँ हल्दी असो भलोड़ सुगर है पेंो साई मोहम्मद इदरीस जमाली साहब अजय जमीन असो भलोड़ सुगर है अगे प्रोग्राम में साई जन जो हुआ तो साई जन की तबियत ठीक न हुई कर गैर हाजिर रहा इन वक्त असा गुड मौजूद हैं साई मोहम्मद इदरीस जमाली साहब असाजे भलोड़ सुगड़न में है सिंध के एवॉर्ड याफ्ता सुगड़न में है वधिक देर नथा कयूं साईं तरफ वणंदा अस्सलाम वालेकुम साईं
4: साईं वालेकुम अस्सलाम
3: साईं केड़ा हाल है नवाजा
4: साईं अल्हम्दुलिल्लाह अल्लाह सी करम ता बुधायो की आयो
3: दुआओं अल्लाह जा असन साईं अवा असा के असन सामेन के छा बुधाइंदा खुदा जे दिने मा
4: साईं सब का पहला असन जे तरफ सबनी बुधदन सामेन के ईद मुबारक अस्सलाम वालेकुम या अली बदद हक मौजूद
3: वालेकुम अस्सलाम मौला ने
4: उन सब गाल काफ़ी गाल अस क्यों जो सामीन बुधियं तुम भी बुधियं पर अज जो अस प्रोग्राम है तो कुछ हकीकत कुछ वहदानियत कुछ नसीहत तो कुछ ये गाल भी थी वन
3: बिस्मिल्लाह साईं
4: तो शायरी है हमल फकीर लिगारी जी सराकी में शायरी है हमल फकीर चवे तो ना मैं परणी ना मैं कुआरी ना मैं रनड़ रनी
3: वाह
4: वदानियत जो बेत आए सही तो ना मैं परणी ना मैं कुआरी ना मैं रनड़ रनी ना वत मैं हक बख्शाया ना के वर्दी वनी ना मैं जणी जणाई केंदी ना के हथ निपनी ना वत के नल यारी लातम ना वत के नल भनी हमल मैं हुन के तू पुछा इहा बात अपनी
3: वाह
4: रूह मेडा हा कुआरा कुआरा कुआरी मेडी हस्ती रूह कुदुस ते कालू बल्ला माणे महाल अलस्ती आदम हवा अन्या न होए जमीन न मेडी बस्ती मरणा जमणा अन्या न होया फलक न का ए पस्ती अंसर जाया मैं नहीं हूँ नफ्स जने दा मस्ती मिन रूही जी मौज मणे दा हम शेवा नूर परस्ती अकुल बजाज नू मुह न जाना ना नाज हुसन दे खस्ती हाल हकीकत हमल लिठावत अस्त वजूदी अस्ती
3: वाह वाह वाह वाह सही
4: वाह अजाए रब पाक जी शान में बैत आए त ए दिल देख अजायब रब दी क्या की तुस क्या करसी ए दिल देख अजायब रब दी क्या की तुस क्या करसी हे मुख्तार मुल्क दा मौला जो चाहे सो सरसी आपो आप अलीम असुल दा इल्म नसी ए दरसी जो कुछ जे दे बाप लिखया है आखिर उस पर डरसी के कु रंज रसायो नाही तुरत करो रब तरसी मानू जिन मलाइक परियां तिफिल तोड़े सद बरसी मुर्ग मिरु ते जीत जनावर एक वारी हर मरसी कोई न रहसी रुए जमीन ते मौत कुली कु चरसी खाक सितिरल खाक वसी पे बाकी खाक उडरसी रहसी रब गफूर हिकई जो लफ्ज लिमन दा पड़सी क्यामत थीसी नफसी नफसी बेद वागू हड़ फरसी मीर मोहम्मद कुर्सी उथा सरस नब्या विच सरसी बख्शिश थीसी हर मोमिन ते कुल नाल फजल दे तरसी अमल देख लका हकानी जान जुसातन ठरसी
2: वाह जमाली वाह वाह इतरी से जमाली वाह
4: दुरंगा दवा छोड़ दुई ती वहदत नाल विसाली नसीहत जबत
3: बिस्मिल्लाह
4: दुरंगा दवा छोड़ दुई थी वहदत नाल विसाली जात विन्याता जात सुयानी आली ला यजाली मस्जिद ते मैखाने ते हे विचू वाट निराली हमल हक सुयान बाजू कूड़ी कील बकाली خودی خدا نو مول نہ باندھے خودی خدا نو پلے خودی کئی خراب کیتے کہ تحت سرا دے تلے خودی جئی خطا نہ کائی مار خودی نو کھلے حمل حب حقانی ہووے چھوڑ خودی خود ملے خودی خدا نو مول نہ باندھے خودی خدا نو خاری خودی خدا نو دور کریں دے خودی خدا وساری خودی کتیا خود نہ مل دے خودی خلم خسارے حمل حق سنانے سو جو خود تو خودی گزارے تسبیح اتے تے تکڑ گھڑے ولول مڑ کے پھیری ہاں ہیر وی ایک رواج تھی ویو مانا جے کہ دس وڈی تسبیح ہتھ میں مانا مانو سمجھن تھی وڈو کو بزرگ گا کو جی بورڈ پیرے پوی اچ تسبیح اوتے تے تکڑ گھنےڑی ولول من کے پھیری شوق تے کوے شیخ تھی ون دا تے من اپ وے کو پھیری بس سر دتے سر حاصل توڑے سہ سگے تو سیری حمل حق حقیا وچ اندر تو گولی زیر زبیری
3: واہ صحیح واہ واہ
4: پڑ پڑ مسئلے پاپ کریں دے دے دے در بنا پان پڑھی بھی تھو گناہ بکری تو وری بین کے تو ڈجاری
3: واہ صحیح واہ
4: پڑ پڑ مسئلے پاپ کریں دے دے دے در بنا آکھڑ سوکھا پالن اوکھا آکھیا درست دنا کہنی اتے رہنی رہنا ایہو کم کنا نفس شیطان تے کاوڑ تے دی کہا ڈوہ ڈنا غرض تے کو غلطان کیتا چا غافل وچ گناہ حمل جے حق حاصل کیتا کھٹیا پڑ تنا پڑ پڑ مسئلے ملک مٹھوئی کوڑا دا تھیوں قاضی مچھا مچھ مکر دے کی تھی جوڑ بیٹھو بم بازی نکو تے کو عشق اللہ دا نکا موج مجازی نکو تے کو عشق اللہ دا نکا موج مجازی رام جپن دے ویلے روگی غریب پھرن دا گازی کلب کچھوئی نال کفر دے موہ وچ نیک نمازی توکل چھوڑ تما کو لگو کیتے دست درازی حمل ہیلے حال نہ حاصل آپ تھی ویر برازی رات ڈی رب روٹی دے نہیں تو رجدا سورب تے کو یاد نہیں جو عیب تیرے کل کجدا حمل ہرس ہوائی پھٹا کر موت نگارا وجدا گھنا گھنا کر گئے گھنے پر گھنا کی نہ کیتا اج تائی سے گھنو کے بھی کون کیو
3: ہاں سے بالکل
4: پر جے کیو تو وری کھنی ہوے کون ویا
3: کھنی کیر کون ویا
4: گھنا گھنا کر گئے گھنے پر گھنا کی نہ کیتا جنہ بھی گھنا کیتا تے ول نال انہا بھی نہ نیتا واہ
3: صحیح
4: دنیا دولت چھوڑ تنہ بھی موت پیالا پیتا اکھے حمل اکھے نال ڈٹھو سے کفر انہا دا سیتا
0: ہائے ہائے
4: تقدیر اگو تدبیر نہیں چلدی سس کریں تقریراں تدبیر اوتے تقدیر ہے غالب ویکھو وچ تفسیراں روز ازل دے لکھے کہنا میٹے پیر فقیراں حمل ہو ہوشیار بڑے تے چھوڑ کڑیاں تدبیراں
3: واہ مل واہ واہ
4: گئی وہی ول ہتھ نہ آسی گئی عمر نہ آندی ہک گزری بھی گزری ویندی رات دی ہاں پئی جاندی سارے راتیاں سکھ نل سمدے دے کر باہ سراندی حمل ہکری نے پورے سنچا کلے تے کاندی ساہ اتے وے ساہ نہیں کا کوڑے دم دی یاری باز وانگو پرواز وسی کر ہکری دے اڈاری اٹھئی پہر اجل کھڑا ہی متھوں تیغ الاری حمل ہر کو نصیحت دے دے تو کیوں بہت وساری
3: واہ حمل واہ واہ صحیح
4: ہی زمین سر صاحب ہے کا ہے ہی کل تہاں دی کیر اہے گئے کے دے تو آ بیٹھوں جائے جہاں دی ہر ایک گئے او ہیٹ زمین دے خاک گئی کل کھان دی لکھ کروڑے لڈ گئے کہ ولدی خبر نہ آن دی حمل ہکڑے چھوڑ وے دے ول آن دی وار بنہ دی
3: واہ صحیح
4: ول آن دی وار
3: بنہ دی واہ واہ استاد واہ واہ صحیح واہ واہ واہ صحیح واہ جی اصل من ہی اصانا بھلور سگڑ سندھ جا ایوارڈ ہفتہ سگڑ محمد ادریس اجمالی صاحب مانو سب نہ سونا پکی سب نہ ہنج کے مانو منج اچے بو بہار جی اجی اصل من اصا ہانے ہلنداسی اصل جو الگوز نواز عبد المجید اچانے صاحب طرف جے کے اساں کے لوک دھن بدھائیں اجی اصل من اسانجے سندھ میں مجھے خیال میں باقی کڑو وی بچو آ جے الگوزے سے محبت رکھن تھا جے الگوزے میں جان رکھن تھا بالکل ہی جی ایف ایم نیٹورک کے تسلسل سے ہی پروگرام سگڑ کچہری پیش کیا پہ وجے جن میں اصا ہن وقت اواں خدمت میں اواں سماعتوں تے پیش کیوں تھا لوک دھن جن میں اساں کے بدھائن والا اساں الگوزے نواز عبد المجید چانڈو صاحب جی سائیں بسم اللہ

0: वाह सही वाह वाह सही वाह जी समीन यो या अब्दुल मजीद अचांडे साहब समीन वक्त जो सा साडा ट्रेथन पया साडे 3 बजे वठंदा हूं कमर्शियल ब्रेक तो पहली लंदा नडे शॉर्ट कमर्शियल ब्रेक तरफ अवां के केडन आयो वणो बुधंदा रहो जी एफएम नेटवर्क असा चंदा नडे शॉर्ट कमर्शियल ब्रेक का पो
1: शदीद شدید گرمی سبب شہرن کے گزارش کئی ونے تھی تو صبح 11 وگے کھا شام 4 وگے تائیں خاص احتیاطی تدبیروں اختیار کن غیر ضروری طور تے باہر نہ ونیو ہلکا کپڑا پایو متھو ڈھکے رکھو ان دوران شدید جسمانی کم کا پاسو کریو بارن بزرگن بیمار مانن جو خاص خیال رکھو ودھیک پانی پیو محفوظ رہو ہی عوامی آگاہی پیغام حکومت سندھ پی ڈی ایم اے کمشنر کراچی کے الیکٹرک سیلانی ویلفیئر ٹرسٹ کے تعاون سے پیش کیا ویو
2: اب آپ کی خوبصورتی کا فین وائٹ ایج بیوٹی کریم

0: Bismillahirrahmanirrahim.
1: Bismillahirrahmanirrahim. Asi hum samakhatiban hain ji Mehrapur FM 94 ka. Program Sehat Jigbal. Shan kare hazir khidmat awan jo panjo mezban Hakim Ali Jiskan. Program Sehat Jigbal mein asan jo studio mein maujood hun aan sunja mashhoor aur maroof Dr. Manzoor Hussain Memon sahab je ki asan jo studio mein awan ke sehat babat malumat deenda aahin. ایک ملکی سطح جو ایک وڈو ڈاکٹر منظور حسین میمن صاحب ان جو خاص مہربانی آہن محبت آہن محبت آہن جو وہ پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اچے تو ڈاکٹر صاحب ہر اربا خمیس جمعے چھنچر آچر ائی سومر تے صبح 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی محمد کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب جو نمبر بھی آپ نوٹ کرائیے ہمیں اصا یہ آپ کے ضرور چوندے جی واہ تو جہان واہ صحت واہ تو سب کچھ ہے بیٹھے جو سب کو کرے جو کیر بھی نہ ہے اڑی خطرناک بیماروں اصا وٹ اڑا بھی پیشنٹ اصا پان دھا اصا وٹ اندا بھی جن کی پوزیشن ہوں جن کے پینی اولاد بھی چھڑے ویندی ہے خاص طور پہ جی ادھرنگی والا جی مریض ہوں ادھرنگی جا پیشنٹ ہوں ایک جگہ پہ ویہ جی ون تھا تو ان کے لیے انتہائی زندگی گزارن مشکل بن جی ویسے وہ ایک مشکل ترین زندگی جا ڈی گزاریندا تھی کرے پنجے صحت جو خیال رکھنا گرجے جیو ہے تو جہان ہے تندرستی ہزار نعمت ہے ان میں کو بھی وداؤ نہ ہے ان میں کو بھی شک نہ ہے تین کر انسان کے پینو خیال رکھن گرجی پینے صحت جو خیال رکھن گرجی یعنی اوہ کم کار کرو پر ایترو کرو جو اوہاں جی صحت ترجیح ہون گرجی جی اوہ ٹھیک آیو فٹ آیو پینو کھان پین یعنی اسا ہمیشہ یا دعا گھرندا آہوں یا اللہ سائیں اسا کے کہیں جی محتاجی نہ دکھا یا صرف ان کے لیے گھرندا آہوں جدید انسان بیمار پی وے تو بے جو ڈسو محتاج تھی وجے تو مثال طور کن کے ادرنگو تھے تو وہ ایک بے جو محتاج تھی وجے تو ایون گھر میں پیو پٹ جو من محتاج ایک تھی وجے تو ان جو کھائن ہے پیئن ہے ان کے اتار وہار واش روم تھی وٹھی ون ایک جو ادرنگے جو مریض ہوں ان کے لیے بے انتہا تکلیف کا ہے اڑی طرح جی کا عورت ہے لیڈیز ہے ایون وہ گھر کی امڑ ہے وڈی ہے ان کے فال تھے تو ان کی بھلی دھی ہوجیس بھلی نہ ہوجیس یا بیو کو رشتہ ہوجیس بھائٹری ہوجیس بھانے کی ہوجیس بھین ہوجیس پہ شروعاتی ڈیئن میں 15 ڈی 8 ڈی کیتری بھی کیئر کن خیال کن پر اگتے ہلی کرے اوہے ہی ساگیا بیزار تھی ونن تھا ایک بیمار مانو میں سب مانو بیزار تھی ویسا چو جو وہ ایک جگہ سے پیجی ویسے ہے وہ اپاہ تھی وے تو 24 کلاک صرف ایک ہی جگہ سے موجود ہے ان جو خارائن ہے پیارن ہے یعنی وہ ننڈے بار کا بھی ودھیک ننڈو بار کھڑ میں ہی ان میں آسان ہوں ماں ان کی خدمت کرے تھی ان کے پالے کرے وڈو کر سی پر جی وڈو ہوں تو وہ انسان کے لیے مشکل بن جی ویسے ہے جی مو تو ان کے واش روم تھی وی وجہ ان کے فریش کرائن تین کر انسان کے پینے صحت جو بے انتہا خیال رکھن گرجے تین کر جیو ہے تو جہان ہے جیو خوش جہان خوش تا خوش آ دنیا اہم کے مقصد کی ہے اہم کے ٹھیک لگی ڈاکٹر صاحب جو خاص مہربانی پنجو قیمتی وقت کری اسان جے اسٹوڈیو میں اچھی کرے اسان جا جی ایف ایم جا بدھندڑ موزز بدھندڑ اسان جے لئے نہایت قابل احترام ہیں ان کے لئے ڈاکٹر صاحب اچھی کرے مشورہ دینا صحت بابت جان دینا اہم یہ بدائیسی ڈاکٹر صاحب ہر جمعے چھنچر آچر سے یعنی جی ہفتے جا ٹے ڈیئن بغیر چیک اپ فیس فلاحی طور یعنی چیک اپ فیس ڈاکٹر کی فری ہوں مفت ہوں ڈاکٹر صاحب کے ڈیکھارے سکو تھا اربا کا وٹھی کرے ہر سومر تھی یعنی ہفتے جا 6 ڈی اربا خمیس جمعہ چھنچر آچر سومر یعنی ہفتے جا 6 ڈی باقی انگارے والے ڈی ڈاکٹر صاحب کی کلینک بند ہوں صبح 10 کا شام 5 وگے تھی جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوترا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور لائیو کال جو نمبر تک نوٹ کرائیے ہلوں تھا 0301-9196-8519-6851 ڈاکٹر صاحب مختلف بیماروں جا ماہر ڈاکٹر ہیں ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن ڈاکٹر صاحب جو 30 سال تجربہ ہے 30 साल एक जिंदगी आहे इंसान जी अध साल जी इंसान जी एवरेज जिंदगी 60 साल आहे असान जी पाकिस्तान में त अड़ी तरह यानी अध जिंदगी जो डॉक्टर साहब जो तजुर्बो आहे डॉक्टर साहब जो एतरो एडो तजुर्बो आहे इंसान जी अध जिंदगी एतरो डॉक्टर साहब जो तजुर्बो आहे अवां डॉक्टर साहब के देखारे सको था होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन डॉक्टर साहब जो माहिर आहे गुर्दे पेटे ए मसान जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कन था अवां के केड़ो भी पुरानो संधन जो सूर हुए जोड़न जो सूर गोडन जो सूर हुए नक या कन या गले जो पुरानो नज़लो आहे निछू मथे जो सूर आ अवां के अध मथे जो सूर आ उन्हनि सभिनी बीमारियुनि जो डॉक्टर साहब कामयाब इलाज करे थो नज़र जी कमज़ोरी आहे कन जो वहण कन जो सूर घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालिज आहे जेको अधरंग हुजे असां ज़िक्र कयोसीं खंघि आहे टीबी मादे जो सूर मादे जी अल्सर त्री जो वधणु जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी ख़ारिश फट फुरड़ियूं ॿारनि में कद जो न वधणु औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहब कामयाबु इलाज कंदा आहिनि सभु खां पहिरियां असां डॉक्टर साहब खे ख़ुशि आमदी चवंदासीं असीं ज़्यादा अहिड़ो टाइम वठी वियासीं इंट्रो में ऐं जेके दोस्त कॉल कंदा उन्हनि खां असीं पंज मिंट सिर्फ़ु माज़रत कंदा आहियूं बाद में उन्हनि जी कॉल अटेंड कंदासीं जो डॉक्टर साहब खे असां पहिरियां ख़ुशि आमदी बि चऊं ऐं डॉक्टर साहब अॼु कहिड़े मौज़ू बाबति ॼाण ॾींदा साईं अस्सलामु अलैकुम
0: वालेकुम अस्सलाम साईं
1: डॉक्टर साहब ठीकु आहियो तबियत ठीकु आहे
0: जी साईं अलाह ताला जा करोड़
1: अॼु कहिड़े मौज़ू बाबति ॼाण ॾींदा असांजे मौज़ू ॿुधण
0: रहीम सलाह वसलम पहिरियां त तारीफ़ूं उन रब पाक चू जेको असांखे जारे थो खाराए थो रोज़ी ॾिए थो ख़ुशी ॾिए थो ऐं सभिनी ज़मीनी आसमानी आफ़तुनि खां महफ़ूज़ रखे थो असांजी क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक में ख़बर आहे त मेहरापुर शहर में हफ़्ते जा छह ॾींहं जुमे जो ॾींहुं छंछर जो ॾींहुं आचर जो ॾींहुं जेको असांजो चेकअप फीस फ्री रखियलु हूंदो आहे ऐं उन खां पोइ जेको आहे सो सूमर जो ॾींहुं अंगारे जो ॾींहुं क्लिनिक बंदि रहंदी आहे अरबा ऐं ख़मीस असांजे शहर मेहरापुर में कोटड़ी रोड साम्हूं वधण पोटरा पेट्रोल पंप जे साम्हूं मौजूदु हूंदी आहे टाइमिंग असांजी सुबुह जो 10 बजे खां शाम जो 5 बजे ताईं टे ॾींहं जेको असां चेकअप फीस फ्री रखंदा आहियूं जुमे जो ॾींहुं छंछर जो ॾींहुं ऐं आचर जो ॾींहुं उहो असांजो ख़सूसी हिकिड़ो पैकेज हूंदो आहे जेको जेके बेपोहच हज़रात हूंदा आहिनि ग़रीब हज़रात हूंदा आहिनि उन्हनि जे लाइ अहिड़े तरीक़े सां असांजी क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक ऐं जेके प्रोग्राम उन जे हवाले सां जेको असां कंदा आहियूं सिहत जी ॻाल्हि उन में जेको आहे सो मौज़ू जेको सिहत जे उनवान ते हूंदो आहे उन सां असां हिकिड़ी अवेयरनेस जे हवाले सां पंहिंजे पेशंट्स ताईं हिकिड़ी नॉलेज पहुचाईंदा आहियूं त कहिड़ी बि बीमारी आहे उन जे बारे में अवां ताईं जल्दी जल्दी जेको आहे सो हिकिड़ी ॼाण हुजे त जीअं तव्हां जल्द अज़ जल्द उन जी कंहिं जेकॾहिं बीमारी आहे त उन जो रोकथाम जे लाइ तव्हां को क़दम खणी सघो था अहिड़े तरीक़े सां या असां हाईलाइट कंदा आहियूं उन्हनि मर्ज़नि खे उन्हनि बीमारियुनि खे ऐं उन्हनि बीमारियुनि जा जेके मौज़ूआत चवंदा आहियूं उन जे हवाले सां जेके रोज़मर्रा जे हवाले सां असां क्लिनिक ते ज़्यादा जेके पेशंट्स ईंदा आहिनि ख़ासि करे जेकॾहिं कॉन्स्टिपेशन जे हवाले सां ॻाल्हि कयूं यानी कब्ज़ जे हवाले सां ॻाल्हि कयूं त कब्ज़ अव्हांखे ख़बर आहे त केतिरी जेको आहे सो मरीज़ जे लाइ नुक़सानकार हूंदी आहे ख़तरनाक हूंदी आहे कॉन्स्टिपेशन जंहिंखे असां कब्ज़ चवंदा आहियूं कब्ज़ एक्चुअली ॾिठो वञे त सभिनी बीमारियुनि जी माउ कुझु वेंदो आहे हाणे सभिनी बीमारियुनि जी माउ उनखे छो कुझु वेंदो आहे ज़ाहिर आहे जॾहिं कब्ज़ थींदी आहे त हर शइ अंदरां बंदिश थींदी आहे उहो मादो जेको आहे सो बंदि थी वेंदो आहे ऐं जॾहिं मादो बंदि थी वेंदो आहे त का बि शइ जेको आहे सो अव्हांखे पेटूं न हलंदी आहे ऐं उन खां अलावा उन जे करे जेको आहे सो ॿियूं तकलीफ़ूं खोड़ सारियूं जेको आहे सो जनम वठंदियूं आहिनि स्ट्रेस अव्हांखे अची वेंदी आहे यानी चिड़चिड़ियोपन अची वेंदो आहे परेशानी टेंशन थी वेंदो आहे ऐं अव्हांखे निंड जेको आहे ख़तमु थी वेंदी आहे जीअं मां चिड़चिड़ेपन जी ॻाल्हि कई या एंज़ाइटी थी वेंदी आहे उन जे करे अव्हांखे निंड न ईंदी आहे ऐं माण्हू जॾहिं बवासीर थींदो आहे जॾहिं कब्ज़ थींदो आहे त ज़ोर लॻाए ऐं बवासीर खे जेके इनखे पाखाने खे अचण जे लाइ जेको आहे कोशिशि कंदो आहे लेकिन उन जे करे इन्फेक्शन थी पवंदो आहे पोइ बवासीर जेको आहे सो उन मां घणनि मरीज़नि खे थी वेंदो आहे एक्चुअली इहो थींदो छो आहे जो जेके असांजा आंडरा हूंदा आहिनि वॾी जेकॾहिं आंडरनि जी ॻाल्हि कयूं जेकी वॾे आंडरे जी ॻाल्हि कयूं त उन में जॾहिं ख़ुश्की पैदा थी वेंदी आहे जंहिंजे करे जेको आहे सो असांखे इन में ख़ुश्कीअ जे करे ई जेको आहे सो कब्ज़ जी शिकायत रहंदी आहे ऐं उहा ख़ुश्की इन जे करे पैदा थींदी आहे जो असां पाणी जेको आहे सो घटि पीअंदा आहियूं पाणी जो जेको आहे सो इस्तेमालु घटि थींदो आहे, या जेके असां खाधनि जे हवाले सां ॻाल्हि कयूं त जेके फल फ्रूट वग़ैरह इस्तेमालु कंदा आहियूं न कंदा आहियूं, या जेके मुर्गनि ग़िज़ाऊं इस्तेमालु कंदा आहियूं, सब्जियूं इस्तेमालु नथा कयूं, सब्जियूं इस्तेमालु करण सां जेको आहे असांजी इहा शिकायत दूरि थी सघे थी। पाणी ज़्यादा इस्तेमालु करण सां इहा शिकायत ख़तमु थी सघे थी। फल फ्रूट इस्तेमालु करण सां इहा शिकायत ख़तमु थी सघे थी। अहिड़े तरीक़े सां जेको आहे सो जेकॾहिं हिकिड़ी कुदरती शयुनि जी ॻाल्हि कयूं त जेकॾहिं कंहिंखे कब्ज़ थी वञे थो, अंजीर, अंजीर हिकिड़ो मादे जे लाइ तमामु अक्सीर आहे। अंजीर जेको आहे कब्ज़ जे लाइ तमामु बहितरीन आहे। टे दाणा सिर्फ़ु रोज़ानो राति जो जेकॾहिं पाणी में पिसाए रखंदो, सुबुह जो नेराणे जेको सो खाई उहो पाणी पीओ, तव्हांजे न सिर्फ़ु कब्ज़ जे हवाले सां बल्कि मैदे में जेकी बि तकलीफ़ आहिनि या इवन बवासीर में बि जेको आहे सो अंजीर अव्हांखे फ़ाइदो ॾिए थो। इन जे करे ऐं जेकॾहिं कंहिंखे एमरजेंसी आहे, कंहिंखे राति जे टाइम में फ़िलहालु जेकॾहिं कब्ज़ घणो आहे, डॉक्टर ताईं नथो पहुची सघे, तव्हांजे जेको आहे सो हथ में अरंडी जेके असां किस्ट ऑयल चवंदा आहियूं उहा बआसानी मिली वेंदी आहे, उहा इस्तेमालु करे सघो था। सिर्फ़ु राति जे टाइम में चारि चमचा जेको आहे सो खीर में विझी, नीम गरम खीर में विझी इस्तेमालु करण सां अव्हांजी कब्ज़ टुटी सघे थी, अव्हांखे काफ़ी सारो फ़ाइदो पइजी सघे थो। जेकॾहिं उहा अवेलेबल न आहे त स्पंगुर जी दुही रोज़ाना राति जो नीम गरम खीर में ॿ चमचा विझी ऐं उहा इस्तेमालु कयो, उन सां अव्हांखे फ़र्क़ु पइजी सघे थो। लेकिन रोज़मर्रा जी रूटीन में जेकॾहिं अव्हां सौंफ़ जो अर्क इस्तेमालु कंदो त इन सां अव्हांजो मादो बि ठीकु ठाकु रहंदो, मैदे ते सोज़िश जेकी आहे उहा ख़तमु थी वेंदी, ऐं उन खां अलावा ख़ुश्की बि ख़तमु थी वेंदी ऐं अव्हांजी कब्ज़ बि जेको आहे सो ख़तमु थी वेंदी। ऐं हू बि नेराणे जेको आहे सो असांखे टे चारि गिलास पाणी जा ज़रूरु जेको आहे सो पीअणा आहिनि, निंड पंहिंजी टाइम ते किरणी आहे। पाणी जेकॾहिं नीम गरम आहे अञा वधीक जेको आहे सो अव्हांखे फ़ाइदो पवंदो, छो जो इहे हिकिड़ियूं नंढियूं नंढियूं ॻाल्हियूं आहिनि जेके असां खे ॿियो न ॿुधाईंदो आहे। हिन प्रोग्राम जी तवसुस सां सिहत जी ॻाल्हि जेकी FM 94 मेहरापुर में जेको आहे सो मौजूदु आहे, उन जी तवसुस सां असां पंहिंजे सामयन ताईं ॿुधणनि ताईं इहे जेको आहे सो ॼाण पहुचाईंदा आहियूं। ऐं अलहमदिल्ला इहा ॼाण ॿुधी खोड़ सारा दोस्त असांजा मुस्तफ़ीद थींदा आहिनि ऐं असांखे तमामु घणी ख़ुशी तॾहिं थींदी आहे जॾहिं असांखे फीडबैक मिलंदो आहे तव्हां जी असां इहे ॿुधायल शइ इस्तेमालु कईसीं ऐं असांखे हिन मां काफ़ी सारो लाभ हासिलु थियो आहे। सो अहिड़े तरीक़े सां अॼोको प्रोग्राम बि इन ई हवाले सां हुयो त अव्हांखे हीअ शयूं ॿुधाइण जो मक़सदु इहो ई आहे त तव्हां हीअ शयूं ॿुधी करे ऐं दवाउनि जे तरफ़ घटि वञो ऐं कुदरती शयुनि जे तरफ़ ज़्यादा अचो। होम्योपैथिक जी दवाउनि में बि कुदरती शयूं पियल हूंदियूं आहिनि, इन जे करे अव्हांखे असां होम्योपैथिक जो ॾिसु ॾींदा आहियूं त होम्योपैथिक दवा जो को बि साइड इफ़ेक्ट कोन्हे को। वॾी महिरबानी,
1: तमामु घणी महिरबानी डॉक्टर साहिबु, तव्हांखे ॿुधाईंदा हलूं प्रोग्राम ते अॼु जी ॻाल्हि जीअं स्टूडियो मां अव्हां ताईं पहुचायो पियो वञे। उहो जो पंहिंजो मेज़बान हाकिम अली जिकचाणी अव्हां सां गॾु आशी, डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु, सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं अस्पताल नवाब शाह। डॉक्टर साहिबु, सिंध जो मशहूरु मारूफ़ डॉक्टर, हिकु मुल्की सतह डॉक्टर बल्कि पाकिस्तान जो वॾो डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे। डॉक्टर साहिब जूं ख़ासि महिरबानियूं आहिनि, मोहबतूं आहिनि जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में अचनि था। कॉल जी तरफ़ ईंदासीं। अस्सलामु अलैकुम। अच्छा, पेट में सूर थो, माना जेको खाए थो कॾहिं थो करे, मादे जी अल्सर हूंदी या अहिड़ी जेको खाए थो उल्टी कंदो हूंदो, रत जी उल्टी त कान थी अचे न, बाक़ी खाली माना उल्टी थी अचे, अगरि खाधो नथो वणे मादे जो मसालो अथसि। डॉक्टर साहिबु, तव्हांजो इलाजु मौजूदु आहे, तव्हां भले सुभाणे ई हिनखे वठी अचो, को मसालो कोन्हे, को अलाह सां ज़ात शिफ़ा ॾियण वारी आहे, रूबरू ॾेखारे वञो, प्रॉपर इलाजु कराईंदो, इनशाला सही थी वेंदो, को मसलो ई कोन्हे को वधीक। असांजे ॿुधो डॉक्टर साहिबु तव्हांखे ॿुधाईंदो। जी सर,
0: जी साईं, बिल्कुलु दोस्त खे ॿुधाईंदासीं त जीअं मां पहिरीं ॻाल्हि करियमि त अर्के सौंफ़ जेके अर्क सौंफ़ आहिनि उहे ऐं जीरो अधु चमची राति जो पाणी में पिसाए रखो, सुबुह जो नेराणे उहो काढ़े उहो पाणी पीआरे, इनशाला ताला उन सां जेके बि पेट जा अमराज़ आहिनि ख़तमु थी वेंदा आहिनि। या पेपरमिंट शरबत मिलंदो आहे, अवां उहो वठी बआसानी पीआरे सघो था। फूदिने जी टिकियूं चूसराए सघो था, काफ़ी फ़र्क़ु पइजी वेंदा आहिनि। इन जेकॾहिं इहे तव्हां इस्तेमालु नथा कराए सघो त रूबरू क्लिनिक ते ॾेखारियो, अव्हांखे इनशा ताला नंढे खे मुकमल तरीक़े सां ट्रीटमेंट ॾींदासीं, इनशा ताला नंढो ठीकु थी वेंदो। जी साईं,
1: پروگرام ہے سے اچھی گال جی میرا پر ایف ایم 94 جو آواز سوان جی سماعت ان تین پہنچے پیو اوان جو پنجو میزبان حاکم علی جسکانی اوان سان گدا ہی اسان جی سٹوڈیو میں موجود آہن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب ڈاکٹر صاحب جو خاص مہربانی آہن تا اسان جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 03016 9198151 پروگرام میں کال جی طرف ونداسی ڈسوں کتھاں جو کالر اساں سان گڈ ہوں کافی دوستوں جو کالوں اچن پی سبھی کے خوش آمدید چون تھا پانے پروگرام میں السلام علیکم
2: وعلیکم السلام
1: سائیں مجھے کیسا پہ گلا ہے
2: جی وا ہیدر سے سنے کوٹڑی کا
1: جی مجھے بھا چھا پوچھنا ڈاکٹر صاحب کا
2: وا تو تھونی ادا تھا میں سوچا
1: اچھا ڈاکٹر میں سور پہ وا ہے بو دو ایف ایم بو ڈاکٹر صاحب ان کے بدائیں گے جی سر
0: جی ذکر تکلیف زیادہ ہے تو قریبی ڈاکٹر کے دکھارے سے ہوتا ورنہ روبرو دکھارے وجہ تو بہتر رہتا یا لونگ جو تیل وہاں کے ملی وجے تو وہ تو اصل لگائے سکتا ان سے کافی فرق پہ یا گھر میں میٹھی سوڈا ہوں وہ لگایا ان شاء اللہ ان سے بھی کافی فرق
1: بیو کالر لائن سے موجود ہے السلام علیکم
2: السلام سر
1: جی ادا کیر گلا پیو
2: جی سر
1: کیر صاحب جو گلا ہے
2: سر صاحب جو
1: گلا ہے سر صاحب صاحب یو چھا پوچھنے ڈاکٹر صاحب کا
2: سر
1: جسم میں کمزوری ان مسئلے لائے فون کری علاج موجود ہلو ڈاکٹر وٹ کو مسئلہ ہی کونے کو ایف ایم بدھ ڈاکٹر بدائیں جی سر بدھو ایف ایم بدھو
0: سائیں بالکل روبرو ہو جائے ان شاء اللہ تعالیٰ ان کی ٹریٹمنٹ ہے
1: سبحان اللہ سے اچھی گال جی میرا پر ایف ایم 94 جو آواز تمہارے سماعت میں پہنچے پی 03016 9198151 ایک بیو کالر لائن پہ موجود جسوں کے سانجو کالر کر ہوں السلام علیکم وعلیکم السلام سائیں مجھے کیر صاحب گلا ہے
2: وقار علی بردی پہ گلا ہے
1: خوش آمدید چون تھا بردی صاحب کے چھا پوچھنا ڈاکٹر صاحب کا مجھے بھا ہاں
2: جی صحیح جو وار چھنی دا جن صحیح
1: وار چھنی دا جن دماغ جی کمزوری ہے
2: جی صحیح
1: ٹھیک ہے گھنی ہو میرا
2: صحیح تقریبا 15 سال
1: اچھا کو مسئلہ ہی کونے کو بدو ایف ایم بدو ڈاکٹر صاحب وہاں کے بدھائیں گو
0: جی پراپر ٹریٹمنٹ موجود ہے ادے کے جدا سی روبرو دیکھا ورنہ 7 بادام روزانہ رات جو پانی میں پیسا رکھن صبح جو نیرا نے کھائیں ان شاء اللہ تعالیٰ کافی فرق پڑے
1: جی وقت ہے کمرشل بریک جو پہ رہا تھا کمرشل بریک کی طرح
3: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک سپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر دیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
4: عاشق ہونڈا شو روم مہرا پور ایٹلس ہونڈا موٹر سائیکل جو پر اعتماد با اختیار 3S ڈیلر عاشق ہونڈا موٹرز مہرا پور جتے نئی موٹر سائیکل جی سیل کمپنی جے مقرر کل ریٹ تے دستیاب ہے سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود عاشق ہونڈا موٹرز تے پہنجے ہونڈا موٹر سائیکل جی ٹیوننگ کرایو کمپیوٹرائز جیپنی اسٹیچنگ مشین جے ذریعے جہاں میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر فیول ایڈجسٹمنٹ آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی ہونڈا جے کوالیفائیڈ ٹیکنیشن جے زیر نگرانی عاشق ہونڈا موٹرز ایڈریس انڈس بائی پاس نزد ریلوے لائن مہرا پر رابطے جلائے آسم حسین آرائی 03073592120

0: کمرشل بریک بعد ایک دفعہ بیہر سبنی کے خوش آمدید چون تھا پروگرام سے جی گال جی مہرا پر ایف ایم 94 تان لائیو پیش کیا پے ونے اوہ جو پینجو میزبان ڈاکٹر حاکم علی جسکانی اواں سان گدا ہے اوہ کے بدھائیں دا ہلوں تے اساں اسٹوڈیو میں موجود پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں ایک ملکی سطح جو وڈو ڈاکٹر اساں اسٹوڈیو میں موجود جو کو ہومیوپیتھک کنسلٹنٹ اے فیملی فزیشن ہے ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح 10 کا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن فیملی فزیشن ڈاکٹر آہن گردے پتے مسان جی پتھری جو بالکل بغیر آپریشن جی کامیاب علاج کن تھا جن کے بھی پتے جی پتھری ہے گردے جی پتھری ہے مسان جی پتھری ہے ان شاء اللہ ڈاکٹر صاحب علاج کندو اللہ تعالیٰ کے حکم سے نکری ویندی بیوں جگہ بیماری ان سبھی بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں 0301-9196-51 ایک کالر لائن سے موجود ہے جسوں کے تھانے کالر ہوں دو السلام علیکم
1: ہلو السلام علیکم
0: وعلیکم السلام کیر جو گل ہے دا
1: سائیں خادم حسین بوٹ کم دین کبرا کا سائیں ملو نے تو لڑے کے
0: جی دا
1: سائیں نے وہ علاج کرایا پر فی الحال وہ چلے کو تو نا
0: چڈے نہ تو ونا لو ڈاکٹر صاحب کو نہ آنو ڈاکٹر منظور صاحب تو چوں وتی جو نہ ملدا ہاں
1: تے ایک بچ کرایا سائیں والی جنوٹ جو کو تو فی الحال چڈے تو ونے وری تو ہفتے دے دے کو کو وری تو یو سائیں
0: او کمپلیٹ بیماری چڈیو ہی کون ہوندو اسکن جو بیماری ہوندی ہی ہے اسکن والی کمپلیٹ چڈے مکمل چڈے ونے کون مات کڈو اد چڈی دی دوا وتی آوندو تھوڑو فرق کیوں ہوندو تا دوا بند کرے چڈی ہوندی
1: جی سر جی
0: بڈو ڈاکٹر صاحب کے بدائے دو جی سر مہربانی
2: بالکل صحیح پہ چوسیں بالکل یہیں تھی ہے اساں حالانکہ پیشنٹس کے چون تھی تو بابا ہی ایک دفعہ دوا دینی ہے یہ کانگریزی دوا نہ ہے جو تمہاں کے جو ہے سو فی الحال چھڑے ونے وری وری پئی تھے ان کے جے کرے تو ہم مکمل طریقے سے استعمال کندو تو تمہاں جی تکلیف ماں جلد چھٹی ویندی ہے اج بھی ایکڑو تازہ مثال ہے تو ایکڑو پیشنٹ ہو جے 1.5 سال کے بعد میں موٹ آیو ننڈی کے وٹی آیو تو الحمد للہ ایک شفا کی گال ہے تو ان کے تو جو ہے سو ایکڑی چکر سے فرق جو پہ جی تو وہ بیچارہ مزدوری کرو ہے کراچی ویسا ہے پر ننڈی کے وی اج وی آیا تو ان کے ہاں ایترے ٹائم کا بعد میں وی مت میں جو سو ملو سو بہرحال چوڑ جو مقصد یہ ہوں اڑے قسم کی جی پیشنٹ کہڑو بھی ہوجائے ان کے تقریباً جو چاہتا ہوں تو 2-3 مہینہ مکمل کورس کراؤ تو ان جو مقصد یہ ہوں تو فی الحال 10 دن کی دوا ڈینا ہوں تو ان کے مکمل طریقے سے بھی انہیں گھٹ میں گھٹ ایٹ لیسٹ ایکڑو مہینوں دوا کنٹینیو ہل رہا ہے ان کے کافی جو سو فرق فرق چھو ہی صرف چمڑی میں باہر نہ ہوں رت جو بگاڑ ہوں رت میں اندر صفائی کرنی ہوں تو ان کی دوا مکمل جدید ہلدی تر ہی فرق تھی ہے جی سر
0: ایک ویو کالر لائن جو موجود ہے کال کی طرف ویندی السلام علیکم میزبان حاکم علی جسکانی تاں کہ بدھائیں دا ہلوں دوستن جمع سے اسیں گزارش کرنا ہے با جڑے میں تاں کال کریو ریڈیو سیٹ کے بند رکھو جے کہ تاں پنج آواز پان بدھن چاہیں تو تاں جو آواز سن تو کوئی نہیں مجبور تھا کہ یا کال ڈراپ کرنی پوندی یا خود ہی کٹ جی ویندی کال دی طرف ویندا سی دسو ہی کال کے تاں جو اساں سان گڈ ہوندو السلام علیکم وعلیکم
1: السلام
0: سائیں مجھے کیسا تو گلا سائیں
1: سورا علی کاکر
0: ہاں جی کیا پسند چاہیں دادا
1: جنگا میں سورا دودھ میں
2: بالکل جدے رگ بلاک تھی ویندی ہے تو پو ان جے کرے جو اسے پرابلم تھیندو ہے ان جے لئی میں بہترین دواؤں ہومیوپیتھک میں موجود ہیں مکمل کورس موجود ہے فسٹ ایڈ طور تے تو تاں کا بھی مالش کندو ان میں گھنا دوست ماں مالش جو بھی لائے بھی حالانکہ منع کندو ہے گھنا مالش کندا ہیں سو ہاں بھی کافی پیشنٹس ہیں تو اساں مالش کیسی ان میں ودھیک سوج ودھی وئی ودھیک تکلیف ودھی ہے حالانکہ اساں بار بار چوندا ہوں تو ان کے مالش نہ ہے کرنی ود میں ود اساں ڈسائل ایکڑو جیں قدرتی طور تے اساں تیل بدھیندا ہوں تو سرہیں جو تیل ہے ان کے گرم کرے ان میں ہیٹ وجھی وہ تمہاں صرف اپلائی کیو یعنی اپلائی کرنے جو مقصد یہ صرف تاں لگائے چھو जॾहिं हू अंदरि चमड़ी में जज़्ब थी वेंदो त रगुनि में ऐं हॾनि में पाण ई उहो पंहिंजी ताक़त रखंदो त उन सां ख़ुदि बि ख़ुदि जेको आहे सो तव्हांखे रिलीफ मिली वेंदो आहे। पर उहो बि ॾिसो फर्स्ट एड तौर ते यानी आरज़ी तौर ते फ़िलहालु तव्हांजी तकलीफ़ खे घटाए सघे थो, लेकिन मुकमल ट्रीटमेंट जे लाइ मुकमल दवा होम्योपैथिक में तव्हां इस्तेमालु कंदो तॾहिं तव्हांखे फ़ाइदो पवंदो।
0: ॿियो कॉलर लाइन ते मौजूदु आहे, कॉल जी तरफ़ ईंदासीं। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम सर, मुंहिंजी अमा घुराड़ी आहे, हुनजी उमिरि 70 साल थी वई।
0: जी जी,
1: मूंखे मोशन करण ॾाढा।
0: अच्छा, मोशन नथा बीहनि छा?
1: न सर, ब्लड प्रेशर हाई थो रहे।
0: अच्छा, ब्लड प्रेशर हाई थो रहे त हीअ असुलु छा आहे त अमर एजड आहे, बहितर आहे त रूबरू ॾेखारे वञे त वधीक बहितर आहे। बाक़ी एफ एम ॿुधो तव्हांखे ॿुधाईंदो। जी सर,
2: जी साईं बिल्कुलु, मूंखे बि इहो ई ॾिसंदासीं त जेको आहे सो बिल्कुलु हिकु त चांहि ऐं खीरु ऐं मानी हुनजी बिल्कुलु बंदि करणी आहे। सिर्फ़ु खिचड़ी इस्तेमालु करणी आहे, केलो इस्तेमालु करिणो आहे, केले में स्पंगुर जी दुही विझी उहा इस्तेमालु करणी आहे। जीरो तव्हां हुनखे फकराए सघो था चमची खनि, उन खां पोइ हर खाधे खां पोइ सौंफ़ चूसराइसि, उन सां बि काफ़ी अफ़ाको अची वेंदो आहे, वरना दवा मौजूदु हूंदी आहे। जेकॾहिं फ़र्क़ु पइजी वञे थो हिन अमल सां ठीकु आहे, वरना उहो ॾेखारे सघूं, लेकिन परहेज़ बि मस्ट आहे, यानी चांहि खीरु वग़ैरह तव्हांखे मुकमल बंदि करिणो आहे। ओके,
0: कॉलर लाइन ते मौजूदु आहे, ॾिसो किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम। हलो, अस्सलाम वालेकुम। उहो साईं ॻाल्हायो। हलो, जी मुंहिंजा साईं,
1: इहो पुछंदासीं त माना जेको मथे में सूरु माण्हू पवंदो आहे,
0: जी जी दादा,
1: त इहो माण्हू जेको मथो ॿधंदा आहिनि त इहो सही आहे या न? माना हिकिड़ो माण्हू मथे खे कपिड़ो के ॿधंदा आहिनि, इहो सही आहे या ग़लति आहे?
2: सर, इहो हिकिड़ो जेको आहे ज़ाहिर कंहिंखे जेकॾहिं शिदत घणी थींदी आहे, ख़ासि करे मर्द त मथो कोन ॿधंदा आहिनि, मथो त वरी बि औरतूं ई ॿधंदियूं आहिनि, ऐं उहो ईअं बि घर में ॿधंदियूं आहिनि, ऐं मथो ॿधणु हिकिड़ो हैबिट आहे, लेकिन मथे ॿधण सां को सूर सां को तालुक़ु न आहे, उन सां को सूरु झको न थींदो आहे। वक़्ती तौर ते सिर्फ़ु हिकिड़े क़िस्म जी केरु माण्हू जीअं ज़ोर ॾियारे या जेको आहे सो इनहेलेशन कराए त उहा ई थींदी आहे, लेकिन हिन सां को मथे खे को ॿधणु को इलाज न आहे। जी साईं,
3: वालेकुम सलाम, केरु था ॻाल्हायो था?
2: मिठी सोढ़ा इस्तेमालु करे सघे थो, लौंग जो तेल इस्तेमालु करे सघे थो, या फिर रूबरू ॾेखारे वञनि त उहो वधीक बहितर।
0: सलाम आहे सिहत जी ॻाल्हि जी, मेरा पर एफ एम 94 जो आवाज़ तव्हांजे समात में पहुचे पियो। असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमन साहिब कॉलर लाइन ते मौजूदु आहे। ॾिसो किथां जो कॉलर असां सां ॻाल्हाईंदो।
3: वालेकुम सलाम जी दादा, जी जी दादा,
0: केरु साहिब पियो ॻाल्हायो था? जी जी, छा पुछंदा डॉक्टर साहिब खां?
1: मां ॾाढियूं करायूं आहिनि राणीपुर में सोलंकी साहिब